لمبی چوڑی سینا لے کے تا جس وقت دریائے سندھ عبور کرن لگا سندھ دے تٹ دے تے ایک عجیب مست فقیر لیٹے ہویا سی ریت وچ سینا ساری دریا پار کر چکی سی آخری ٹکڑی وچ سکندر آپ سی اس مست فقیر نو ویکھ کے رک گیا بچپن تو ہی سکندر فقیران دا مشتاق رہا ہے نیڑے چلا گیا ریت دے چلیٹے آیا اے مہاتما ویکھدا ہے سکندر نو پوچھ بیٹھا سکندر کتھے چلے ہیں کیڑے پاسے گمن کیتا ہے سکندر کہن لگا فقیر سائیں میں ہندوستان فتح کرن چلا ہے لمبی چوڑی سینا لے کے تاں فقیر کہن لگا ٹھیک ہے اے دس جد توں ہندوستان فتح کر لویں گا پھر کی کریں گا آکھن لگا پھر میں ہاتھ دے اتے ہاتھ دھر کے تھوڑی بیٹھنا ہے میں کوئی ہور ملک فتح کراں گا فقیر کہن لگا جے توں ہور ملک بھی فتح کر لیا پھر کی کریں گا کہنے نے جتنے چر تک صحیح جواب نہ ملے سوال اپنی تھان تے کھڑا رہندا ہے سمادھان صحیح نہ ہوئے تو سمسیا اپنی تھان تے کھڑی رہندی ہے سکندر حیران ہویا سوال تے اپنی تھان تے کھڑا میں جو بھی جواب دینا او دے نال سوال مٹدا نہیں اس فقیر دا تو اس فقیر نے کہا جے کلپت کیتا ہویا تو ہور ملک بھی فتح کر لیا پھر کی کریں گا تا سکندر کہن لگا پھر میں کوئی ہور ملک فتح کراں گا میں بیٹھے نہیں رہنا میں سست آدمی نہیں ہاں میں کوئی ہور ملک فتح کراں گا فقیر کہن لگا ٹھیک ہے پر سوال تے اپنی تھان تے کھڑا جی توں ہور ملک بھی فتح کیتا پھر کی کریں گا غصے چا کے سکندر کہن لگا میں ساری دنیا فتح کراں گا زمین دا ایک انچ خطہ بھی نہیں رہن دیاں گا جو میرے قبضے وچ نہ ہوئے جو میری پکڑ وچ نہ ہوئے میں ساری دنیا فتح کراں گا سکندر سوچدا ہے ہن سوال ختم پر نہیں فقیر پھر بولیا اچھا سکندر اے دس جد توں ساری دنیا فتح کر لویں گا پھر کی کریں گا یہ تے خواب و خیال وچ بھی نہیں سوچیا سی سکندر نے کس توں اگاں بھی کوئی جواب دینا پے گا سکندر جد توں ساری دنیا فتح کر لویں گا پھر کی کریں گا تا پھر سکندر کہن لگا پھر میں اپنے گھر جاواں گا آرام کراں گا یونان واپس جاواں گا آرام کراں گا فقیر کہن لگا توں سو پواڑے پا کے آرام کریں گا تے اسی آرام کر رہے ہاں اسی ریت وچ لیٹے ہاں اسی آرام کر دے پے ہاں جے توں آرام کرنا تے آ ایتھے لیٹ جا اسی آرام دے چاں توں سو پواڑے پا کے آرام کریں گا تے اسی آرام دے چاں ایتھے توں سوئم اندازہ لگا توں اگے ہیں کہ اسی اگے ہاں اتہاس گواہ ہے ہندوستان تو واپس جاندے ہویا سکندر رستے وچ ہی دم توڑ گیا انہوں آرام نصیب نہ ہویا منکھ دی کئی دفعہ ساری بھج دوڑ آرام واسطے ہوندی ہے تے آرام اسے دن نصیب ہوندا ہے جد چار منکھ چک کے چتا تے رکھ دین دن اس تو پہلے آرام کتے بھج دوڑ ہے آرام واسطے پر بھج دوڑ منکھ دے کول رہ جاندی ہے آرام نہیں رہ جاندا پر جے من وچ سنتوکھ ہوئے تے ایسا منک ہر وقت بشرام وچ ہے ایسا منک ہر وقت آرام وچ ہے اودی بھج دوڑ وچ بھی کچھ بشرام ہوئے گا تو صاحب گرو نانک دیو جی مہاراج دا فرمان سنتوکھ میرا پتا ہے میں جتھے بھی جانا اے مینوں بشرام وچ رکھدا ہے آرام دیندا ہے سکون دیندا ہے ماتا مت پتا سنتوکھ ست بھائی کر اے وسیک تو ترپتا جی نے پوچھیا نانک جی اے تے گل سمجھ دے چ آ گئی کہ جو مت ہے سریشٹ مت ہے اے تھوڑی ماں ہے جو سنتوکھ ہے اے تھوڑا پتا ہے پر پروار وچ صرف ماں باپ تے نہیں ہوندے پتنی بھی ہوندی ہے اسی سلکھنی نال تھوڑا ویاہ رچایا سی تھوڑے بچے بھی ہیں جیڑا پروار تھوڑے نال جاندا ہے کیا اس دے چ پتنی ہے کیا اس دے چ بچے ہے گے نے صاحب کہندے ہاں ستگرو دیو جی مہاراج دا فرمان سرم سورت دوئیں سسر بھئے
करणी कामण करमन लै, करणी भक्ति उच्चा इखलाक आचरण। ये भक्ति मेरी कामण है, मेरे नाल रहिंदी है, अठे पैर मेरे नाल रहिंदी। भक्ति रूपी कामण दा जन्म कित्थों होया? सैविकन ने साहा शर्म सुरत दोए ससुर भय। शर्म मेहनत, सुरत स्याणप विचार टिकाओ एकाग्रता। मेहनत रूपी सोहरा ते सुरत रूपी सस दे संजोग तो एक लड़की दा जन्म होया जिसका नाम है भक्ति। साहब कहते ने यह मेरी कामण है, यह मेरी स्त्री है। इसका जिक्र गुरु अर्जन देव जी महाराज ने भी किया है, निज भक्ति सीलवंती नार रूप अनूप पूरी आचार जिचर वसी पिता के साथ तिचर कंत बहु फिरे उदास कर सेवा सतपुरुख मनाया गुर आणी घर में ता सर्ब सुख पाया। भक्ति नू नार आख्या है साहिब श्री गुरु अर्जन देव जी महाराज ने भी। कहिंदे ने ज्ञान पुरुष है, भक्ति स्त्री है। ज्ञान दा जन्म तर्क तो है, संशया तो है, भक्ति दा जन्म श्रद्धा तो है। इस वास्ते असी अक्सर देखते हैं कि स्त्री जगत विच श्रद्धा प्रधान होंदी है, पुरुष जगत विच ज्ञान प्रधान होंदा है। पर श्रद्धा तो हीणा ज्ञान अधूरा है और ज्ञान तो हीणी भगती भी अधूरी है। दोहां ने संपूर्ण होना है। भारत दे ऋषि मुनिया ने ये चंगे बोल बोले ने कि पुरुष भी अर्ध अंग है, स्त्री भी अर्ध अंग है, दोवें अर्ध अंग ने। शरीर करके आकार करके तो ये अर्ध अंग है, पर विचार करके सूक्ष्म देही करके भी अर्ध अंग है। जितने चिर तक पुरुष को श्रद्धा ना मिल जाए पुरुष अधूरा ही रहिंदा है। तर्क ते नास्तिकता दे जन्म दाते पुरुष ने, और अंधविश्वास ते भटकदे होए जिहड़े मनुख ने कहिंदे ने इसना दे तादाद स्त्रियां दी ज्यादा होवे, क्योंकि श्रद्धा है ज्ञान नहीं, पुरुष कोल ज्ञान है श्रद्धा नहीं, दोवें अधूरे रह जांदे। ज्ञान अख है, श्रद्धा पैर है। हुण चलण वास्ते पैर होवन, वेखण वास्ते अख ना होवे मनुख भटक जाएगा। वेखण वास्ते अख होवे, चलण वास्ते पैर ना होवन तां वी पहुंचना बहुत औखा है, बहुत औखा है। ज्ञान पुरुष है, भक्ति स्त्री है। जद किसे मनुख दे अंदर चाहे वह स्त्री है ते चाहे वह पुरुष है, ज्ञान ते भक्ति दोहां दा प्रवेश हो जाए, दोहां दा अवतरण हो जाए, वह मनुख पूर्ण पुरख हो जाता है, चाहे वह स्त्री है चाहे पुरुष है, क्योंकि उसके अंदर ज्ञान भी है, उसके अंदर भक्ति भी है, उसके अंदर श्रद्धा भी है। तो गुरु नानक देव जी महाराज ने माता मत मत विचार उज्जवल मत ज्ञान का पहले जिक्र ही कर दिता है। शर्म सुरत दोए ससुर भय, करणी कामण करमण लै। मेहनत मुशक्कत ए मेरा सौरा है, भाव मैनू अपनी मेहनत ते भरोसा है, मैनू अपनी मुशक्कत ते भरोसा है। गुरु नानक की दुनिया सुस्त नहीं है, आप मुशक्कत नू बड़ी प्रधानता देंदे ने। उदम करेंदिया जीव तू कमावदिया सुख भुंच, ध्यावदिया तू प्रभु मिल नानक उतरी चिंत। जिमें उदम करके ही धन कमाईदा है, उदम करके ही धर्म कमाईदा है। मुफ्त विच धन नहीं मिलता, मुफ्त विच धर्म भी नहीं मिलता। हो सकता है धन मुफ्त विच भी मिल जाए, धर्म कतई मुफ्त विच नहीं मिलता, कमाना पैंदा है, लाजमी कमाना पैंदा है। असी देखदे हां पिता का कमाया होया धन पुत्र नूं मिल जाता है, कई दफा दादे का कमाया होया धन पोतरे नूं मिल जाता है, पर धर्म ते स्वयं कमाना पैंदा है, किसी का कमाया होया नहीं मिल सकता। इस वास्ते संसार विच धन वधदा जा रहा है, धर्म घटदा जा रहा है, क्योंकि धन ते दूसरे का भी मिल सकता है। प्यो का धन पुत्र नूं मिल गया, दादे का धन पोतरे नूं मिल गया, धन की लाटरी भी निकल आउंदी है, धर्म की लाटरी नहीं निकलती। धर्म ते स्वयं कमाना पैंदा है, आप कमाना पैंदा है, मेहनत करके कमाना पैंदा है, और ये निजी संपदा खुद निजी हत्थां नाल संग्रह करनी पैंदी है। इस वास्ते संसार विच धन वधदा जा रहा है और दिन ब दिन धर्म घटदा जा रहा है। इत्थे धर्म जो है प्यो पुत्र नूं नहीं दे सकदा और पुत्र भी पिता नूं नहीं दे सकदा। धन ऐसा है कि पुत्र ने कमाया वह पिता की झोली च पा सकदा है और पिता ने कमाया पुत्र दे हत्थां च दे सकदा है, पर धर्म स्वयं कमाना पैंदा है, प्यो पुत्र नूं नहीं।